0: ختم نہ کر پایا تھا کہ اس کی بیوی آ پہنچی اور اس نے اسی وچار کو اور بھی زوردار شبدوں میں ادا کیا۔
1: ارے میں ہاں ہاں کرتی رہی، مگر ای بکریا تو بھیا کا بتائیں ہمارے کھیت میں ہی گھس گئی، سارا کا سارا کھیت ہمارا چوپٹ کر دیا۔ اس کے پیٹ میں تو بھیا بھونی بیٹھی ہے، یہاں کوئی تمہارا دبیل نہیں ہے۔ ہاں حکیم ہوں گے، اپنے گھر کے ہوں گے۔ دیکھو بابو، اگر بکری رکھنا ہے تو باندھ کر رکھو، بتائے دیتے ہیں، نہیں تو اس کا گلا اینٹ دوں گی۔
0: میں بھیگی بلی بنا کھڑا تھا، جتنی پھٹکار آج سہنی پڑی اتنی زندگی میں کبھی نہیں سہی، اور جس دھیرج سے آج کام لیا، اگر اسے دوسرے موقعوں پر کام لیا ہوتا تو آج آدمی ہوتا۔ کوئی جواب نہیں سوچتا تھا، بس یہی جی چاہتا تھا کہ بکری کا گلا گھونٹ دوں اور خدمت گار کو 150 ہنٹر جماؤں۔ میری خاموشی سے وہ عورت بھی شیر ہوتی جاتی تھی۔ آج مجھے معلوم ہوا کہ کنہیں کنہیں موقعوں پر خاموشی نقصان دہ ثابت ہوتی ہے۔ خیر، میری بیوی نے گھر میں یہ گل گپاڑا سنا تو دروازے پر آ گئی تو ہیکڑی سے بولی،
2: یہ لے جا، تو کانی حوض پہنچا دے، اور کیا کرے گی، ناحک ٹر ٹر کر رہی ہے گھنٹے بھر سے، جانور ہی ہے، ایک دن کھل گئی تو کیا اس کی جان لے لے گی۔ اور ہاں خبردار، جو ایک بات بھی منہ سے نکالی، کیوں نہیں کھیت کے چاروں طرف جھاڑ لگا دیتی، کانٹوں سے روند دے، اپنی غلطی تو مانتی نہیں، اوپر سے لڑنے چل گیا ہے۔ میں ابھی پولیس میں اطلاع کر دوں تو بندے بندے پھرو گے۔
0: بات کہنے کی اس شاسن پورن شیلی نے ان دونوں کو ٹھنڈا کر دیا، لیکن ان کے چلے جانے کے بعد میں نے دیوی جی کی خوب خبر لی۔ غریبوں کا نقصان بھی کرتی ہو، اوپر سے روب جماتی ہو، اسی کا نام انصاف ہے، دیوی جی نے گرو پوروک اتر دیا۔
2: میرا احسان تو مانو گے نا کہ شیطانوں کو کتنی آسانی سے میں نے بھگا دیا۔ لگے الٹے ڈانٹنے، گواروں کو راہ بتلانے کا سختی کے سوا دوسرا کوئی طریقہ ہی نہیں ہے، سجنتا یا ادارتا ان کی سمجھ میں ہی نہیں آتی ہے، اسے یہ لوگ کمزوری سمجھتے ہیں، اور کمزور کو بھلا کون نہیں دبانا چاہتا۔
0: خدمتگار سے جواب طلب کیا تو اس نے صاف کہہ دیا،
3: ارے صاحب، بکری چرانا میرا کام نہیں ہے۔
0: میں نے کہا، تم سے بکری چرانے کو کون کہتا ہے، ذرا اسے دیکھتے رہا کرو کہ کسی کھیت میں نہ جائے، اتنا بھی تم سے نہیں ہو سکتا۔
3: دیکھیے، میں بکری نہیں چرا سکتا صاحب، کوئی دوسرا آدمی رکھ لیجیے۔
0: آخر میں نے خود شام کو اسے باغ میں چرا لانے کا فیصلہ کیا۔ اتنے ذرا سے کام کے لیے ایک نیا آدمی رکھنا میری حیثیت سے باہر تھا، اور اپنے اس نوکر کو جواب بھی نہیں دینا چاہتا تھا جس نے کئی سال تک وفاداری سے میری سیوا کی تھی اور ایماندار تھا۔ دوسرے دن میں دفتر سے ذرا جلد چلا آیا اور چٹ پٹ بکری کو لے کر باغ میں جا پہنچا۔ جاڑوں کے دن تھے، ٹھنڈی ہوا چل رہی تھی، پیڑوں کے نیچے سوکھی پتیاں گری ہوئی تھی۔ بکری ایک پل میں وہاں جا پہنچی، میرے دلیل ہو رہی تھی، اس کے پیچھے پیچھے دوڑتا پھرتا تھا۔ دفتر سے لوٹ کر ذرا آرام کیا کرتا تھا، آج یہ قواعد کرنی پڑی، تھک گیا، مگر محنت سفل ہو گئی، آج بکری نے کچھ زیادہ دودھ دیا۔ یہ خیال آیا، اگر سوکھی پتیاں کھانے سے دودھ کی ماترا بڑھ گئی تو یقیناً ہری پتیاں کھلائی جائیں تو اس سے کہیں بہتر نتیجہ نکلے، لیکن ہری پتیاں آئے کہاں سے، پیڑوں سے توڑوں تو باغ کا مالک ضرور اعتراض کرے گا، قیمت دے کر ہری پتیاں مل نہ سکتی تھی۔ سوچا، کیوں ایک بار بانس کے لگے سے پتیاں توڑیں، مالک نے شور مچایا تو اس سے عرض و منت کر لیں گے، راضی ہو گیا تو خیر، نہیں تو دیکھی جائے گی۔ تھوڑی سی پتیاں توڑ لینے سے پیڑ کا کیا بگڑ جائے گا۔ چنانچہ ایک پڑوسی سے ایک پتلا لمبا بانس مانگ لایا، اس میں ایک آنکش باندھا اور شام کو بکری کو ساتھ لے کر پتیاں توڑنے لگا۔ چور آنکھوں سے ادھر ادھر دیکھتا جاتا تھا، कहीं मालिक तो नहीं आ रहा है। अचानक वही काछी एक तरफ से आ निकला और मुझे पत्तियां तोड़ते देख कर बोला,
4: अरे ये क्या करते हो बाबूजी? आपके हाथ में ये लग्गा अच्छा नहीं लगता। बकरी पालना हम गरीबों का काम है कि आप जैसे शरीफों का? लाइए मैं काट देता हूं।
0: मैं कट गया, कुछ जवाब न सूझा। इसमें क्या बुराई है, अपने हाथ से अपना काम करने में क्या शर्म वगैरह। जवाब कुछ हल्के बेहकीकत बनावटी मालूम हुए। सफेद पोशी के आत्मगौरव ने जबान बंद कर दी। काछी ने पास आकर मेरे हाथ से लग्गा ले लिया और देखते देखते हरी पत्तियों का ढेर लगा दिया और पूछा,
4: ये पत्तियां कहाँ रख जाऊं?
0: मैंने झेपते हुए कहा, तुम रहने दो, मैं उठा कर ले जाऊंगा। उसने थोड़ी सी पत्तियां बगल में उठा ली और बोला,
4: भला आप क्या पत्तियां रखने जाएंगे, चलिए मैं रख देता हूं।
0: मैंने बरामदे में पत्तियां रखवा ली। उसी पेड़ के नीचे उसकी चौगुनी पत्तियां पड़ी हुई थी। काछी ने उनका एक गट्ठा बनाया और सर पर लाद कर चला गया। अब मुझे मालूम हुआ ये देहाती कितने चालाक होते हैं, कोई बात मतलब से खाली नहीं।
5: अभी आप सुन रहे थे मुंशी प्रेमचंद की कहानी कोई दुख ना हो तो बकरी खरीद लो का पहला भाग। पात्र परिचय इस प्रकार है, सूत्रधार जी श्याम, बीवी ममता सिंह, पंडित जी दीपक केसावलेकर, काछी जयंत पात्रकर, काछी की बीवी चंचल वर्मा, नौकर दीपक केसावलेकर, प्रस्तुति अनुश्री पाठक, परिकल्पना एवं निर्देशन रेणु चतुर्वेदी। कथा सुधा में सुनिए इस कहानी का दूसरा और अंतिम भाग अगले सोमवार।
6: तो मंदाकिनी जी, अभी हमारे सभी साथियों ने सुनी ये कहानी, उसी पर एक संदेश भी लिखकर भेजा है कि मुंशी प्रेमचंद की प्रसिद्ध व्यंग कहानी कोई दुख ना हो तो बकरी खरीद लो में लेखक दूध की मिलावट से परेशान होकर घर में बकरी पालने की सलाह पर प्रतिक्रिया देते हैं। ये कहानी घरेलू सुख सुविधा, पशुपालन की जिम्मेदारी और पड़ोसियों के साथ होने वाले विवादों पर कटाक्ष करती है। कहानी का सार, दूध की समस्या से तंग आकर लेखक एक दोस्त के साथ मिलकर गाय खरीदते हैं, लेकिन गोबर और साफ सफाई की समस्याओं के कारण दोस्त के घर गाय रहती है और फिर दूध में मिलावट शुरू हो जाती है। बकरी का विचार, अंत में जब गाय का विकल्प काम नहीं करता तो लेखक बकरी खरीदने का फैसला करते हैं। ये सोच करके ये आसान होगा, परिणाम बकरी से सभी भी परेशानी कम नहीं होती क्योंकि वो खेत में घुसकर नुकसान करती है जिससे पड़ोसियों से विवाद होता है। अच्छी सी समीक्षा लिखकर भेजी है इन्होंने।
7: बिल्कुल सही कहा। और देखिए वही जो थोड़ी देर पहले हम कह रहे थे कि लोग अपने पालतू पशुओं को खुला छोड़ देते हैं और वो खुला जो पशु है जाकर कहीं ना कहीं कोई ना कोई नुकसान कर देते हैं, तो आपस में लड़ाई झगड़ा होने की भी संभावना बनी रहती है। इसलिए अपने पशुओं को हमें बांध कर रखना चाहिए। और अभी वक्त है मंजरी एक अंतराल का।